0: اس ہنر کدا میں ہم صدا کار بناتے ہیں، چلنا تو سب کو آتا ہے، ہم اڑنا سکھاتے ہیں۔ آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا۔
1: سامعین، یقیناً آپ اس نظم کے سننے سے لطف اندوز ہوئے ہوں گے، اس لیے کہ اتنی خوبصورت دھن تھی جہاں سے میں نے ذکر شروع کیا تھا رشی دترے مرحوم کا، ان کا تعلق کٹری باوا سے تھا۔ ابھی آپ دیکھیے گا، ابھی بہت سے انمول ہیرے یہاں پوشیدہ ہیں جن کو میں نے باری باری نکال کے آپ کی سماعتوں کی نظر کرنا ہے، آپ کی خدمت میں پیش کرنا ہے۔ تو رشی دترے صاحب نے جب یہ دھن بنائی اور اس کے بعد جب انہوں نے مادام نور جہاں سے بے شمار گانے گوائے تو ان کی شہرت چاروں طرف پھیل گئی۔ رشی دترے صاحب کے تین بیٹے تھے، تینوں آئے اس طرف، لیکن جو سب سے زیادہ جن کو شہرت ملی ان کا نام تھا وجاہت دترے، ان کو وجو بھی کہا جاتا ہے فلم انڈسٹری میں۔ اور رشی دترے صاحب ابھی بنا ہی رہے تھے، ایک فلم کی موسیقی ترتیب دے رہے تھے، اس فلم کا نام تھا زرقا۔ یہ فلسطین کی جد و جہد آزادی پر ایک سکہ بند فلم کی حیثیت رکھتی ہے، اور اس میں جو بنیادی اور کلیدی کردار ادا کیا تھا، فلسطین کی ایک لڑکی تھی زرقا، فریڈم فائٹر تھی، وہ کردار ادا کیا شان کی والدہ نیلو نے، اور اس میں ایک گانا لکھا۔ آپ کو یاد ہوگا میں نے شروع میں آپ کو بتایا کہ ریاض شاہد گوناگوں اوصاف کے مالک تھے، خوبیوں کے مالک تھے، یعنی لکھتے بھی تھے۔ اس فلم کا جو گانا بڑا معروف ہوا اور جو مہدی حسن کو بھی شہرت کی بلندیوں تک لے گیا، وہ تھا کہ تو کے نا واقف ہے آداب غلامی ہے ابھی، رقص زنجیر پہن کر بھی کیا جاتا ہے۔ اس کے لکھنے والے اور کوئی نہیں تھے بلکہ شان کے والد محترم مرحوم ریاض شاہد تھے، اور اس کی موسیقی ترتیب دے رہے تھے رشی دترے، کہ عین فلم کے بیچ میں ہی ان کا انتقال ہو گیا اور اس جہان فانی سے رخصت ہو۔ باقی جو موسیقی ترتیب دینے کا ذمہ جو تھا وہ وجاہت دترے کے سر آیا، لیکن یقین جانیے گا میں اس چیز کو نہیں مانتا، اس لیے کہ باقی بھی جو دو تین گانے وجاہت دترے نے بنائے اس میں ذرا برابر فرق نظر نہیں آتا، یہ ہو ہی نہیں سکتا۔ وجاہت دترے ان دنوں میں بہت جوان تھے، ہو ہی نہیں سکتا جس شخص نے اپنی زندگی بتا دی ہو موسیقی کی دنیا میں اور وہ جب جائے تو اس کا بیٹا بھی جو کہ اس سے بہت عمر میں بھی چھوٹا ہو اور رتبے میں بھی چھوٹا ہو اور تجربے میں بھی چھوٹا ہو، اسی کو آگے لے کے چلے، میں نہیں مانتا۔ میرا یہ خیال ہے کہ اچھے موسیقار جو ہوتے ہیں وہ دھنے بنا کے رکھ جاتے ہیں، کسی نہ کسی صورت اس کو محفوظ کر جاتے ہیں، یا سر کی زبان میں جو سات سر ہوتے ہیں ان کو محفوظ کر جاتے ہیں۔ ظاہر ان کا بیٹا تھا، اس نے زبان پڑھ لی، لہذا کہیں نہیں لگتا جو باقی گانے بھی جس کا کہ سہرا وجاہت دترے کے سر بنتا ہے کہ پتہ لگے کہ رشی دترے کی دھن نہیں ہے بلکہ ان کے بیٹے وجاہت دترے کی دھن ہے۔ ابھی چلیے زرقا کا ذکر ہوا، میں آپ کو اکثر کہتا ہوں نا، موسیقی بھی تاریخ کی مانند ہوتی ہے، ٹھیک ہے، آپ کو حال کی موسیقی کو جاننے کے لیے ماضی کی موسیقی سے اپنے آپ کو روشناس کروانا پڑتا ہے، جس طرح تاریخ بھی ہوتی ہے، جب تک آپ اس کا پس منظر بیان نہیں کریں گے کسی بھی تاریخی واقعے کا تو اس کا آپ حالیہ جو ہے اہمیت اس کی اجاگر نہیں کر سکتے۔ موسیقی میں بھی ایسا ہی ہے۔ رشی دترے صاحب نے ایک اور بہت بڑا کارنامہ انجام دیا، میں آپ کو بتا رہا تھا ایک فلم تھی، شاید وعدہ اس کا نام تھا، دیکھ لیجئے گا، میری صرف یاداشت میں نہ جائیے گا، اور یہ جو میرے بیٹھے ہوئے پروڈیوسر صاحب سامنے تشریف رکھتے ہیں سہیل صاحب، یہ یقیناً اس چیز کی گواہی دیں گے کہ میں کوشش کرتا ہوں کہ میں جھوٹ نہ بولوں، لہٰذا میں کہیں سے نہیں پڑھ رہا، میں اپنے دل کی زبان سے آپ کے گوش گزار کر رہا ہوں یہ تمام واقعات درون لاہور کے۔ लिहाजा कहीं अगर मुझसे कोताही हो जाए, कहीं भूल चूक हो जाए, क्योंकि अंग्रेजी का एक मुहावरा है ना, टू err इज ह्यूमन एंड टू फॉरगिव इज डिवाइन, लिहाजा मैं इंसान हूँ पहले, तो लिहाजा कहीं अगर मुझसे गलती हो जाए तो देखिएगा ये इस फिल्म की मौसीकी भी इसी तरह ने तरतीब दी। उन्होंने अपने भांजे को जिसका नाम था मुनीर हुसैन और वहीं उसी बस्ती का वो रहने वाला था कटरी बावा, उन्होंने अपने भांजे को ये गाना दिया करार लूटने वाले करार को उतर से, और उसको दिन रात लोग बताते हैं उस इलाके के बासी कि दिन रात उनको रिहर्सल करवाई, प्रैक्टिस करवाई कि कहीं लोग ये ना कहें कि ये ऋषि दत्रे का भांजा था, इसलिए सिफारिशी इसको ये गाना दिया गया। किसी और को दिया जाता तो शायद इससे बेहतर गा पाता, लेकिन यकीन कीजिए ये गाना मुनीर हुसैन की पहचान बन गया। कौन उस जमाने में मशहूर थे? सलीम रजा थे, बहुत मशहूर गाने वाले थे, जिनका एक बड़ा मशहूर गाना है हुस्न को चांद जवानी को कमल कहते हैं, उनकी सूरत नजर आए तो गजल कहते हैं, ये उनका है, या वो वाला बड़ा मशहूर उनकी एक और गजल है, जाने बहारा रश के चमन गुंचा दहन सीमी बदन। तो लोगों का ख्याल था कि इतने नामवर गाने वाले के होते हुए एक नौजवान को, ना तजुर्बाकार को ये गाना देना, वो भी रशीद अत्रे साहब की तरफ से, कहीं ये उन्होंने ये तासुब से काम तो नहीं लिया, अपने भांजे को तो नहीं जान के उन्होंने ये गाना बख्श दिया। लेकिन जब लोग सुनते थे ये गाना, सर धुनते थे, और रशीद अत्रे साहब की नजर को जिन्होंने ये छुपा हुआ जौहर तलाश किया उसको दाद देते थे। तो मुनीर हुसैन देख लीजिए, रशीद अत्रे साहब के इस मान को उन्होंने कायम रखा, क्यों कि एक फिल्म आई, मैं आगे चला जाता हूँ फास्ट फॉरवर्ड करके, एक फिल्म आई हीर रांझा, पहले भी बहुत फिल्में बनी, एक फिल्म आई हीर रांझा, उसमें किसने मौसीकी बनाई? आसमाने मौसीकी के इतने बड़ा नाम जिसके बारे में नौशाद साहब, जो हिंदुस्तान के मौसीकार थे जिन्होंने मुग़ल आज़म की धुन बनाई थी, किसी ने पूछा कि आपको खुर्शीद अनवर साहब जो हीर रांझा के मौसीकार थे, मैंने नाम ले दिया पहले, आप इनको इतना पसंद क्यों करते हैं? उन्होंने कहा कि हम लोगों के लिए मौसीकी बनाते हैं, वो हमारे लिए दुनिया तरतीब देते हैं। और बताता चलूँ आपको, नई चीज़ होगी आपके लिए, शायद ना हो, बाज़ुकात में गलत दावे कर जाए तो मुझे माफ़ कर दीजिएगा, उस्ताद बाज़ुकात ये लफ्ज़ बोलता है, थोड़ा सा अपने आप को ज़्यादा बढ़ा चढ़ा के पेश करने के लिए, कभी मेरे से ऐसे मैं अपनी तारीफ के डोंगरे बरसाऊँ तो मुझे माफ़ कर दीजिएगा। कि नौशाद साहब ने जब ये कहा तो ख्वाजा साहब शायद मेरी नाकिस इल्म के मुताबिक फन मौसीकी के वो वाहिद मौसीकार थे जो गाना नहीं जानते थे। क्या करते थे? सिगरेट हाथ में लेके, सिगरेट सुलगाते नहीं थे, सिगरेट हाथ में ले लेते थे और साज भी नहीं बजा के बताते थे, लेकिन उस जमाने के शागिर्दों को और गाने वालों और गाने वालियों के क्या कहने कि जो उनकी हाथ देखते हुए नोटेशन पे कौन सा काला है, किस काले पे जा रहे हैं, तो वो धुन को गाते थे। ख्वाजा साहब सारे लाके कहते थे कि ये बिल्कुल मैं यही चाह रहा हूँ, ख्वाजा साहब वो शख्स थे। और एक और बात बताता चलूँ, गवर्नमेंट कॉलेज लाहौर से फलसफे के मजमून में मास्टर्स की डिग्री हासिल करके, ही वॉज मास्टर्स इन फिलोसफी। लेकिन यकीन कीजिए हीर रांझा उन्होंने बनाई, और कौन सा गाना उनका बताता चलूँ, मैडम नूर जहाँ का, चांदनी रातें सब जग सोए हम जागे तारों से करें बातें, ख्वाजा खुर्शीद अनवर। क्या क्या गाने उन्होंने गवाए ख्वाजा साहब ने, जब हीर रांझा मैडम की फिल्म थी, इनके शौहर एजाज, और या मैडम की एक बात बताता चलूँ, किसी बुराई में नहीं एक अच्छाई में, एक गाने वाला जो होता है ना वो बहुत ज़्यादा रूमानी तबीयत का मालिक होता है। मुझे याद में एक जगह पढ़ रहा था, मैडम का इंटरव्यू किया खालिद हसन साहब ने, जो कि लिखते हैं अंग्रेज़ी में थे, उन्होंने मैडम का इंटरव्यू किया, उन्होंने ऐसे जुरत करके मैडम से पूछा कि आपने ज़िंदगी में कितने इश्क किए होंगे, उन्हें कह रहा है झूठ की बोलना 17-18 तक किए ही होंगे, ये चूँकि उनकी ज़बान में उन्होंने कहा था लिहाजा मैंने पंजाबी का सहारा लिया। तो यकीनन आपको ये चीज पसंद आएगी, क्योंकि जो किसी के अल्फाज होते हैं ना उसी के जबान में अदा करना वो एक ईमानदारी होती है। मेरे जहन में अचानक आया, मैंने आपके गोश गुजार कर दिया। तो ख्वाजा साहब को मैडम ने चुना मौसीकार के तौर पे, और उसकी फिल्म साज भी मैडम थी, और ख्वाजा साहब ने मुनीर हुसैन से मैडम के मुकाबले में दो गाना गवाया, और क्या गवाया कि मेरा ख्याल है मुझे जो आज तक पंजाबी के दो गाने हैं ना, इससे बेहतर दो गाना मुझे कोई नहीं मिलता। और मैं इंशाल्लाह आखिरी प्रोग्राम में अपने प्रोड्यूसर साहब से ये दरख्वास्त करूँगा कि इनको इतना इल्म नहीं है, मैंने कभी बताया भी नहीं है कि मैं भी एक अच्छे गले का मालिक हूँ, लिहाजा ये मैं गाना आपको गा के भी बताऊँगा कि क्यों मुझे ये गाना इतना पसंद है। तो वो उस गाने के बोल थे, वे वंजली वालड़िया तू ता मोली ओ मुटियार, कदे ने जिने सी मनी हार, तैनू कर बैठी ऊ प्यार, वंजली वालड़िया। वो जवाब में कहते हैं नैना वालड़िए मेरी वंजली दी तू है तान, वंजली कहते हैं बांसुरी को, फ्लूट जिसको कहते हैं अंग्रेजी में। इतनी तमीज बांधने का मकसद ये है कि ये मैडम के मुकाबले में गाने वाले कोई और नहीं थे बल्कि वही ऋषि दत्त मरहूम के भांजे मुनीर हुसैन थे। उन्होंने ये गाना मैडम के मुकाबले में गाया, और ऐसा गाया कि सुभान अल्लाह कहने के काबिल ही नहीं हूँ मैं। कोशिश करूंगा कि ये गाना ढूंढ के आपको सुनाया जाए ताकि आप इस गाने से लुत्फंदोज हों। हम इस गाने के सुनवाने के बाद आपसे दोबारा मिलते हैं, कहीं और मत जाए।